फ्रनी क्रीम सिर्फ यू डबे लवाल दुकान के मुआवसलोमाग दुकान के द बेलाडोना जाफरानी क्रीम नो द बेलाडोना जाफरानी क्रीम फ्रानी दुआ गोगु ने दी यानी यो सेड नम कोलावीगी डबल सेड नम कोलावीगी क्रीम बेलासो बसो के तासो बद क्रीम डबे रावाले यो द आग सेड ने बेकोलो के कम साइड बानी छ द जुनेद्री मुखन रागली दी आग साइड ने बेकोलो के यो जाफ द कम जेन कोलोशी उम द गोल्डन जे सर बद डबे द सर बतरे नोशलो यानी द वक बतरे नोशलो रदी पोल्टा साइड बानी बद कोर द आग चा नंबर बरुबानी उली कई द चा नंबर छ एनी टाइम एनीवेयर एवरीवेयर बिल्कुल आनवी कम छ द दाबा बरुबानी उली कई नोर डेरी किसी के तारी बरुबानी बिल्कुल मिली कई जिनु मो प्लान के जो दीजी मो जदा गजे मजी जरूरत ही निश्त कता सुद लकी रेडियो आवाज हो रही कता सुद स्वाबई द रेडियो आवाज हो रही कता सुद स्किन चार सदी द रेडियो आवाज हो रही कता सुद बेखोर द रेडियो आवाज हो रही व्याद एतवार द छुटे बद गरजबानी ता सुखपल जीप डकोल वाड़े कोड़ता मेहरान मोटर कार रवसल वाड़ी द मेहरान मोटर कार न अलावा द उमरी पैकेज गटल वाड़ी ता सुद इंतखाब दे उमरी द पैकेज न अलावा ता सु गटल वाड़ी सी ज मोटरसाइकिल गटमा ज द मोटरसाइकिल सरसरा द फ्रिज कोड़ता रावड़मा उबिया खास कर कोड़ते और दनन के मो फ्रिज कोड़ता रावड़मा या दिन अलावा सिलाई मशीन रावड़मा या वॉशिंग मशीन न रावड़मा या दिन अलावा गर्म गर्म कंबल रावड़मा या दिन अलावा दसरो जरो मी हकी दसरो जरो वाले रावड़मा द दिन अलावा द जनानो खंदोरे खंदोरे जोड़ी जान लोगो टू जी आओ द दिन सरसरा आग सीजन कम जितासो अक्सर इस्तेमाल हुई हो द गिफ्ट पतो गमाने बतासो तो मिलावीगी द बेलाडोना कॉस्मेटिक्स पाकिस्तान लखाना बर्तो मिलावीगी नतासो द लर बर खेबर श्रीनगर और दगर दसर सो कम से जमाक जमावाज और नटोड़ तदा वेल ग्वाड़ा मची इस्तेमाल कीड़ी खो फार्मूला हम तासु डीर सुन इस्तेमाल कीड़ी खो द असल जाफरानी क्रीम कम के जाफरान एज एंटी ऑक्सीडेंट इस्तेमाल शिवी दी और यवाजी जाफरान एज एंटी ऑक्सीडेंट न बल्कि दगे क्रीम की द जाफरान सरसरा द स्किन द विख्तून द बच के दो दोबारे या डेरी जन की हुई है ना अक्सर दगे गिले डेरे जाते हैं डॉक्टर से चुकम क्रीम में इस्तेमाल कर मकबान और सरजन विख्तरा जी बिल्कुल बना राजी बेलाडोना जाफरानी क्रीम के ओलियम जे कोर जमंगा यो दस एक्टिव इंग्रेडिएंट मुंग इस्तेमाल करे दे चदास ता सुमख वेख्तो ल हम नवर कई आ कचरी मख माने मुन नरी नरी वेख्त दी नो आगा बहुम दल प मजा मजा बानी रिमूव कई नो आगा जिन कई या आगा लकान चगी खपल स्किन सफा कोल ग्वाडी ओ मखला और कोल ग्वाडी स्पिन वाली ओले च बेलाडोना जाफरानी क्रीम खास कर द रंग द स्पिन वाली द मख द स्पिन वाली द बार डेर आला और डेर बेहतरीन फार्मूला दा नो कुस्ता सुमख नु माने तेर सरे दे द गुन दी या देने लावा तासु खुसूसी ग्वाडी जमा स्किन दी स्पिन शी हो गया दस द स्पिन शी लक द कुछ गुंडारे न तासु इस्तेमाल वाली से बेलाडोना जाफरानी क्रीम हो कुचरी सोग जमा द बलोचिस्तान आवाज हो रही जी न द बलोचिस्तान टोलो हागलो रागलो मल दकम कुरान अजीज मंग द सलवीख्तो लाख रुपो द मेहरान मोटर द गटलो सिर्फ और सिर्फ द बेलाडोना जाफरान कॉस्मेटिक्स जनरल मेडिकल स्टोर सेंटर बवे जटू गई अवगी तब हुई चमंग बेलाडोना जाफरानी क्रीम कम जमंग बेलाडोना जाफरानी क्रीम दी तासुबरतो चमंग बेलाडोना जाफरानी क्रीम मंगलरा कई ओ द बेलाडोना जाफरानी क्रीम चुकम यानी मां संग जिक्र कुछ दो सेडुन न कोलावी की तासुबा द दुआनो सेडुन न चुकलावी की यानी द दो सेडुन न कोलावी की तासुबा द यो सेड ना दगड़बे को लौकई ओ आग सेड बे को लौकई कम सेड बानी द जिने दरी मखन रागली अगे ने बे को लौकई द डबी ने बद गसर उशलोई द गोग गोग बतरे न उशलोई او د دې پولټه سیټ باندې به د عرفان باجوړي نمبر ولیکي نه سوري جی د خپل کور د اغه چا نمبر به قربان ولیکي د چا نمبر چې اني ټایم اني ویر ایر ویر بالکل ان وی ول چې د قران دازي پور باندې چې مونږ کله کال ته در ملو کو نو تاسو نمبر ان پکار د جی تاسو نمبر ان وی مونږ پر ته کال در ملو کو تاسو مونږ ته وای چې مونږ د دې زیو بالکل مونږ ته د نو کوپن جمع کړی دی جن دا یاد لري چې ډیر لګي ورځ ور کی دی جی پرون په ثوابي کې ودسه عجیب غوبل شروع چماخام کلا بوکس را دنن کو تاسو بالله تعالی یقینو کی جی سار اور تو خالی بوکس خو دیو او مکمل زبدویم چرا یرک بدی سر بانی 10% لگ زی پاتیو ناغب پاتیو خو تقریبا 90% د بیلاڈونا زعفرانی کریم چکم پیکنگ دی یاد قران دازی دے بارے کم ڈبی جمع کی اگر چن خلق جمع کڑی او مزید بہم جمع کی گی جی نزد عمر ویلے سم چیرے تقریبا آئی تھنک چیرا زمنگ دا گڈرا کی خدے میں نہ غلطی نو آئی تھنک لگوں دی تاسو لے یاد گرن اندر کول غواڑا مچی پدا گڈرا کی زمنگ زما پ خیال کو خدے میں نہ غلطی نو زما پ خیال چی زمنگ دا گڈرا چکم انشاءاللہ ڈیر زر تر زر کی دو والدا
دغه ډرا د بار جکم طریقه کار مونږ برابر کړی دی مونږ غواړو چیر دا مونږ وکړو نو هم دغه میاشت کې به د خیر سره مونږ دا ډرا چې د خیر سره کوو دا به بیا چې مونږ په ویشتم تاریخ باندې زما په خیال 27 تاریخ له مونږ دا د خیر سره راټولو د اغې نه وړاندې به چې مونږ دی کې طریقه کار مونږ برابر کړی دی خو برابر به ان شاء الله غیبه ڈسکشن کوو خو 27 تاریخ زویل شم جیر ان شاء الله بدغه میاش کې 27 تاریخ باندې خیر سره مونږ دا راټولو و جدار چی فسلورم تاریخ باندې بیا د بل میاش په سلورم تاریخ باندې زمونږ یو ډیر زیاته غټه ډرا بل را روانه دوه غز مونږه د خیبر پښتونخوا په یو علاقه کې یو ډیر زیاته شاندار ډرا کې دوه ولدا اغه کې مونږ موټر ورکو خو هغه موټر چې د نوغه د دکاندارانو موټر دی جی د خیبر پښتونخوا یو علاقه ده چې باغې د خیر سره زمونږ د دکاندارانو ډرا دی باغ دکاندارانو ډرا کې زمونږ د خیر سره الته هم چې یو موټر تقسیمېږي لاریز اینڈ جنٹلمین کتا سود مہران موٹر کار ونر جوڑی دل غواڑے نتا سود صرف اور صرف یو ڈبی یعنی بلڈونا زعفرانی کریمو صرف یو ڈبے دے سروالی او اگر ڈبے او ماں گزے کی دکاندار نے چچان مواغ سو ماں دکاندار تو ایرور وے ڈبے بر ل جمع کی نو چ اگی تو وی چر ڈبے بر ل جمع کی نو اگی بل ڈبے بالکل جمع کی خود ڈبی تے جمع کو طریقہ کار دا دی کتا سو کل بلڈونا زعفرانی کریم کم جد مغد سپینوالی تیز ترین فارمولا اس اس مونگ جوڑا کری دو خاص کر دا جوڑا کری خو مونگو سوز دا خود گریبان سا پنزل سورزو کی زمانگ یو سیریز یعنی یو بیج زمانگ چی یو بیج دا لسو لاکو دانو زمانگ یو بیج ہوئی آغا بیج دا گریبان زمانگا الحمدللہ تقسیم شلو زمانگ بل کم سیریز دے یعنی دا یو سیریز زمانگ لارلے و بل دا لسو لاکو دانو کم بل بیج زمانگ چی دنو آغا دا آئی ایم ایل کم سیریز دے دا آغا سیریز سر زمانگ دا بل بیج چی دنو در آغا لے دی یو چھوڑو تمہیں دا آغا پیغام دے چی دا آئی ایم ایل کم سیریز دے کم تا جو بیلڈونا زعفرانی کریم ملے کی گی تاسو بدا گا بیلڈونا زعفرانی کریم بدا خیر سر زان سر روالی یو یو بیسی جی دکاندار نے سنگ والے نے دکان کی بتا سو دغه ډبی نے سر کو لوکی جی او دغه یو سیټ بتر نه شلو خو اغه سیټ بتر نه شلو وی چې په کوم سیټ باندې د جنی درې مخونه راغلی دی اغه سیټ بشلو وی دبل سیټ بنه شلو وی ورېخه نو تاسو بتر نه اغه سیټ شلو وی د کور د اغه چا نمبر بولی کی د چا نمبر چې انو یو مغه زی کی به دکاندار لور کی وی چې د بلډونه والے سو کوم را لوي اغه له به ور کی وغي به بیا جمع کی جی کچری کوم دکاندار نه جمع کینو په دغه ډبی باندې زمون هیلپ لاین نمبر دی دغه نمبر د اجمل سروي تاسو برته کال اور ملو کی اغه دکاندار برته بنه خبانی کی او یا به اغه ټیم کی دکاندار سره خبرې وکي او تاسو کوم ډبی دینو اغه به جمع کیږي کتا سو د پیخوري یا ثوابي سره نږدې نو

0: बेलडोना जाफरानी क्रीम, बेलडोना जाफरानी फेस वॉश। हे नुम तम गोरी मात गोरी ओ फहर मुलिये तव गोरी खुला यवाजी खेस्ता मख न दे, असली खुला हगदा चु मखमो वजलीगी। बेलडोना जाफरानी क्रीम, बेलडोना जाफरानी फेस वॉश कुम किचे जाफरान एज एंटी ऑक्सीडेंट इस्तेमाल शिवी दी औ द क्रीम ओ द पासबा ता उस असल जाफरान खकारी। नबिया यवाजी द पुस्तकी पामलरन न बल्कि स्तासु द खुला औ द मखद जला नवे पे जंगलो। बेलडोना जाफरानी क्रीम, बेलडोना जाफरानी फेस वॉश सिर्फ योश पर इस्तेमाल की और पखपल मख की वाजिहा फर्क हुई नहीं। जाफरान दिलता, जाफरान हलता, जाफरान हर चरता। खो पुख्तन में दादा आया हर जाफरानी नुम रिख्तिया हम जाफरानी मायार लरी के ना द बाजार पशोर पसे मजई फर्क पे जने। बेलडोना जाफरानी क्रीम, बेलडोना जाफरानी फेस वॉश कुम के जाफरान एज एंटी ऑक्सीडेंट इस्तेमाल शिवी दी वाले चे मुंग सिर्फ द जाफरान नुम न खरसो मुंग द फार्मूले फर्क उड़ान देखो। बेलडोना जाफरानी क्रीम, बेलडोना जाफरानी फेस वॉश। हे नुम तम गोरी मात गोरी ओ फहर मुलिये तव गोरी। यो नुम सलक्रिमुना, यो रंग सलदावे औ पहाड़ डबिली के लिए जाफरानी जाफरानी जाफरानी। खो यो पुख्तन में दादा कुनुमन टोल यो शांति वी नमंग बा फरक संग कहू फरक प डबी की नवी फरक प रंग की नवी और फरक यवाजे द जाफरान प लिकलू के हम नवी उमदा वजह दा। बेलडोना यवाजे यो बल जाफरानी क्रीम बाजार तनी दिरा उड़ी बल्कि उड़ान दिकवी। बेलडोना जाफरानी क्रीम, बेलडोना जाफरानी फेस वॉश कुम चे दनन रोजे द स्किन केयर द पारा यो जांगड़े इंतखाब दे। नो बल जल चे सोक दर्द हुआई दा हम जाफरानी दी यवाजे तुम तेरे नव पुख्ता नुम जाफरानी दे क फार्मूला हम। बेलडोना जाफरानी क्रीम, बेलडोना जाफरानी फेस वॉश मुंग द नमूनो पो मुकाबिलो की नहीं हूँ मुंग द फार्मूले पो फर्क वलाड़ी हूँ। बेलडोना जाफरानी क्रीम, बेलडोना जाफरानी फेस वॉश तासो दो खपली अलाके द निजदे कॉस्मेटिक्स जनरल और मेडिकल स्टोर ना देर पा आसानी सरा तरला सकोले शे या जमुंग वेबसाइट www.belladona.com.pk विजिट करें। जाफरान दिलता, जाफरान हलता, जाफरान हर चरता। खो पुख्तन में दादा आया हर जाफरानी नुम रिख्तिया हम जाफरानी मायार लरी के ना द बाजार पशोर पसे मजई फर्क पे जने। बेलडोना जाफरानी क्रीम, बेलडोना जाफरानी फेस वॉश कुम के चे जाफरान एज एंटी ऑक्सीडेंट इस्तेमाल शिवी दी वाले चे मुंग सिर्फ द जाफरान नुम न खरसो मुंग द फार्मूले फर्क उड़ान देखो। बेलडोना जाफरानी क्रीम, बेलडोना जाफरानी फेस वॉश। हे नुम तम गोरी मात गोरी ओ फहर मुलिये तव गोरी। खुला यवाजी खेस्ता मख न दे, असली खुला हगदा चु मखमो वजलीगी। बेलडोना जाफरानी क्रीम, बेलडोना जाफरानी फेस वॉश कुम किचे जाफरान एज एंटी ऑक्सीडेंट इस्तेमाल शिवी दी औ द क्रीम ओ द पासबा ता उस असल जाफरान खकारी। नबिया यवाजी द पुस्तकी पामलरन न बल्कि स्तासु द खुला औ द मखद जला नवे पे जंगलो। बेलडोना जाफरानी क्रीम, बेलडोना जाफरानी फेस वॉश सिर्फ योश पर इस्तेमाल की और पखपल मख की वाजिहा फर्क हुई नहीं। यो नुम सलक्रिमुना, यो रंग सलदावे और पहाड़ डबिली के लिए जाफरानी जाफरानी जाफरानी। زماڑی رو ذاتو گرانو درنو او خوگو منوالو یو آر بیام سڑی مسی پخیرالے او موسٹ ویلکم ویلکم اور ویلکم یو زلی بیام ویلکم شراغلاست اور موسٹ ویلکم نرتوائی جی زد لرال لما دا اتوار خوندورا او شاندار ورز او دا اتوار دورزی دا خوندوری او دا زلور نشریاتو دو پارا یو آر بیام ستازو بدران خدمت کی زد لکینا لائیوی ما زد سوابی نا لائیو ما زد تہذیب نا لائیو ما او لائیو د سره دایم چی بالکل ایگزیکٹلی پروگرام لرا غلی ما نندر سره خاص کرد لگژری سکن د بار راغلی ما نندر لا د گلاس سکن د بار راغلی ما نندر لا د کرسٹل سکن د بار راغلی ما نندر لا د
1: بیبی سکند بار راغلی مو دغه د اتوار ورځ نن د چټۍ دغه ورځ راځي نور رنگینو او د چټۍ دغه ورځ باندې نن ستاسو د مخونو نه تیر سره مکمل چټۍ کو نن ستاسو د مخونو نه دغه توروالی بدرنګوالی د بلډونا زعفرانی خاص کر د نوی سیریز یعنی د آی ایم ایل سیریز سره د اولیم ډیکورز د فارمولی سره زعفران ایز اینٹی اوکسیڈنٹ د استعمال اولو سره د ویټامین ای اغه بیچ سی پیغلتوب دوباره راولی زلمیتوب دوباره راولی او ورک خایس مخلا دوباره راولی نو راځي چې د اتوار د ورځ مزید خوندور جوړ کو د بلډونا زعفرانی کریم کم چې ډیر لګو روزو کې د خیر سره تاسو درکې مهران موټر کار ډیر لګو روزو کې تاسو درکې
0: اومدا وجه دا
1: بلډونا د عمري مکمل پیکیج د ډیر لګو روزو کې تاسو درکې د موټر سایکل مکمل ملکیت او
0: زعفرانی
1: ستاسو په نوم باندې د پیجنګلو کاغذونه او یوازې دا نه بلکې تاسو له درکې د فریج د واشنگ مشین د سلائی مشینونو د بلکې جوسرو د استریانو د زنانو د نارینو د ژوند د استعمالولو بل هغه سیزونه چې لا تر ننه پورې به تاسو چرته لیدلي نه وي تاسو ټولو ته دغه یاد وي چې د بلډونا زعفرانی کریمو صرف یو ډبه ځان لوالی او چې کوم دکان کې مو واغستل او ماغ دکان کې د بلډونا زعفرانی کریمونو د بلډونا زعفرانی کریم دوا غوګونه دي یعنی یو سیډ نم کولاویږي د بل سیډ نم کولاویږي تاسو به سو کې تاسو به د کریمو ډبه راوالی او د هغه سیډ نه به کولو کې کم سیډ باندې چې د جنید ری مخونه راغلی دي هغه سیډ نه به کولو کې او چې د کوم ځای نه کولو شي هم دغه ګولډن زی سره به دغه ډبه دغه سر به ترې نوشلوي یعنی دغه وګ به ترې نوشلوي د دې په الټا سیډ باندې به د کور د هغه چا نمبر به ورباندې ولیکي د چا نمبر چې اني ټایم اني ویئر ایوري ویئر بالکل آن وی کوم چې دا به ورباندې ولیکي نور ډېر کیسې کداري ورباندې بالکل ملي کې چې نومو پلان کې او د دې زمو زدا غزې مجي ضرورت نشته که تاسو د لکی ریډیو आवाज اوري که تاسو د سوابې ریډیو आवाज اوري که تاسو د سکین چار صدې د ریډیو आवाज اوري که تاسو د پیخور د ریډیو आवाज اوري بیا د اتوار د چټې به د غورز باندې تاسو خپل جیب ډکول غواړي او کوړتا مهران موټر کار راوستل غواړي د مهران موټر کار نه علاوه د عمري پیکیج ګټل غواړي تاسو د
0: انتخاب دی
1: عمري د پیکیج نه علاوه تاسو ګټل غواړي چې ز موټر سایکل او ګټما ز د موټر سایکل سره سره د فریج کوړت راوړم او بیا خاص کر کوړت اور دننه کوم فریج کوړت راوړم یا دین علاوه سلای مشین راوړم یا واشنگ مشینونه راوړم یا دین علاوه ګرمي ګرمي کمبل راوړم یا دین علاوه د سرو زرو میخکی د سرو زرو والی راوړم د دین علاوه د زنانو خوندور خوندور جوړی ځان لو ګټو جی او د دې سره سره اغه سيزونه کوم چې تاسو اکثر استعمالوي خو ایږي د بل خوان نو تاسو د لر بر خیبر شنغر او د غر د سر سو کوم زم زما غ زما आवाज اوري نو ټول ته دا ویل غواړم چې استعمال کړي خو
0: فارموله هم
1: تاسو ډیر سيزونه استعمال کړي دي خو د اصل زعفرانی کریم کوم کې زعفران ایز اینٹی اوکسیډنٹ استعمال شوی دي او یوازې زعفران ایز اینٹی اوکسیډنٹ نه بلکې دغه کریمو کې د زعفرانو سره سره د سکن د وختونو د بچکیدو لپاره یا ډیر جن کوي کنه اکثر دغه ګیلې ډیر زیات یو ډاکټر مارګ مزه په مخ باندې اور سر جن یو اختر راځي بالکل بن راځي بلډونا زعفرانی کریمو کې اولیم جی کور زمونږه یو داس اکټیو انګریډینټ مونږ استعمال کړی دی چې دا ستاسو مخ وختو له هم نور کوي او کچري مخ باندې نری نری وخت دي نو هغه به هم د لپ مزه مزه باندې ریموف کوي نو هغه جن کوي یا هغه لکان چغي خپل سکن صفا کول غواړي او مخلا ور کول غواړي سپینوالی ولې چې بلډونا زعفرانی کریم خاص کر د رنگ د سپینوالی د مخ د سپینوالی د لپاره ډیره اعلی او ډیره بهترینه فارموله ده نو که تاسو مخونه باندې تیر سره دي دا غونه دي یا دین علاوه تاسو خصوصي غواړي زما سکن دي سپین شي او بیا دا سې دي سپین شي لکه د کوچو غونډاري نو تاسو استعمال ولې سي بلډونا زعفرانی کریم او کچري سوق زما د بلوچستان आवाज اوري جي نو د بلوچستان ټولو هاغلو راغلو ملګرو دوستانو مشرانو کشرانو لویو اوروجن کوله کانو تم دا ویل غواړم دا کوم قران عزیز مونږ د سلویختو لاکو روپو د مهران موټر د غټلو صرف اور صرف د بلډونا زعفرانی کریمو صرف یو ډبه یعنی 1500 روپے باندې ملاوي دوه والے بلډونا زعفرانی کریمو صرف یو ډبه والی اور اندازې کی سوالي او د مهران موټر کار وینر جوړې دې شه ډیر دته نه مجي
0: بلډونا زعفرانی
1: ډیر دته نه هم تقریبا لس روزو کی دنن دنن د مهران موټر کار یو ډیر زیاته لویا او شاندار ډراز مونږ را روانه دنو کتا سو غالي چی د مهران موټر کار دغه لویا او شاندار ډرا کی مونږ سوالو د دغه سي دغه سلو دوباره بتاسو مهرباني وکي د خپل علاقې نږدې کاسمیټک جنرال میډیکل سور سینٹر بوي زټو کئ او غي تبو وای چمګل بیلډونا زعفراني کریم کم چمګل بیلډونا زعفراني کریم دی تاسو برته وای چمګل بیلډونا زعفراني کریم مونږ لراکئ او د بیلډونا زعفراني کریم او چکم یعنی ما څنګه ذکر کړی د دوه سډون نو کولاوی

दिलबर रेडियो आवाज और रेडियो दो पर यो जहान मनाना चिता स्टून एंड खड़े दे एफएम 94 रेडियो दिलबर सो भी रेडियो दिलबर ना अस्ता सुखुर बा अस्ता सु मेजबान ताहिर जमान जी ताहिर जमान यो जुलबिया यो फिर बेज गमदन तो पर रागले दे सको इस न को इस हालात वाकया दे से लगे गमदन कॉल तुम जड़ गवाड़े आओ इतवार गमदन नो दास ता सु लगे गमदन खतीरी की इतवार रज गमदन नो यकीनन पता सो जबरदस्त बतेरी की जी او که څوک ڈرائیونگ کوي نو هغه خلکو ته د خبر کول غواړم چې مهرباني به کوئ چې ڈرائیونگ لږ احتیاط سره به کوئ جی نه راتلم نه راتلم خو بیا هم کوم نن تاسو بر رالم جی یہ جی نه مکه وکړه اسی کوم نن تاسو

0: रेडियो दिलबर अब कभी भी कहीं भी सुनिए हमारी वेबसाइट पर लॉग ऑन टू www.radiodilbar.pk
1: Music and Information Station 94 FM
2: बिस्मिल्लाह रहमान रहीम अस्सलाम वालेकुम نن د اتوار ورځ ده او د 2023 میلادي کال د ستمبر د میاشتې 14مه نیټه ده
0: www.radiodilbar.pk
1: Music and Information Station 94 FM
2: بسم الله الرحمن الرحیم السلام علیکم نن د اتوار ورځ ده او د

0: ये है रेडियो दिल पर आपकी दिल की आवाज, दिल की आवाज,
1: दिल की आवाज। मामू ताबू का खुल दे बोका नोटिस।
2: امینی دے داس سے پام تدار کرم پمیگی خپن اگدم چی یار بے پاتی شینا کسنگا پاخے